0: गन्धर्व जातिको गन्धर्व जस्तै झलकमान गन्धर्व नाम सुन्नुभएको छ होला, उहाँको पुर्खा हामीले सिकेको हाम्रा उहाँहरू हजुरबाबु गुरु हुनुहुन्छ। सारङ्गी गाइनेले पढाइ जस्तो यो जाति गाइनेले बजाउनुहुन्छ।
1: पहिला पहिला हाम्रा बाबुबाजेहरू गाउँघरमा जानुहुन्थ्यो, कहाँ घटना घटेको त सुनाउँदै हुनुहुन्थ्यो, अब अहिले त मोबाइलहरू भइरहन्छ यो कुराहरू। त्यसै गरी अब अहिले धेरै लोप भइसक्यो, कतिपय हाम्रा युवाहरू देश विदेशतिर जान लागे, हाम्रो यो लोप भएको सारङ्गीलाई हामीले जगाइराखेका छौँ। त्यस्तै अभियानमा हिँडिरहन्छौँ हामी। अब त्यसमा अब सबै खुसीले दिएको त्यही पैसाले हामीले आफ्नो बालबच्चाहरू हजुर
0: एकदम हामी एकदम ह्याप्पी छौँ।